0: फिनिशिंग विजिट। ये अगर आप देखेंगे तो देखिए बाइक्स चल रही हैं। अभी जैसा मैंने कहा दोपहर का वक्त है, तो यहाँ पर जो है ईरान में गर्मी ज्यादा होती है, तो दोपहर को 2 से 5 जो है सब चीजें बंद होती हैं, लोग घर पे जाते हैं। तो ये दोपहर का वक्त है।
1: आज की खबरों से बहुत पहले, कश्तियों और सैंक्शन से भी पहले, इन पानियों ने और भी कुव्वतें देखी हैं। पोर्चुगीज सालों तक यहाँ खड़े रहे, खलीज फ़ारस के दिल में, जहाँ हमेशा दुनिया के लिए अहमियत रही थी। यहाँ की मट्टी इस्तेकामत की याद भी रखती है, किले रह जाते हैं, कुव्वतें बदल जाती हैं, मगर ये पानी आज भी वही पानी है। और यहाँ के लोग सालों से सीख चुके हैं कि धमकियों के साए में कैसे जिया जाए बगैर अपनी जिम्मेदारी को छोड़े।
0: यहाँ पर एक कॉमन हॉल था जो इस किले के अंदर जो उनके कॉमन इवेंट्स होते थे, उन कॉमन इवेंट्स के लिए एक कॉमन हॉल बनाया गया था, एक जगह है। फिलहाल यहाँ पर बहुत ज़्यादा उसके लिए क्लैरिटी नहीं है, लेकिन जो आप अगर दीवार और वो देखेंगे तो उससे आपको एक क्लैरिटी मिलेगी। 550 साल पुराना ये एक पूरा एक किला है। बाकी चीज़ें मैं आपको आगे और बताऊँगा। इस तरीके से कॉलोनियलिज्म था और कॉलोनियलिस्ट लोग यहाँ कब्जा करते थे। और शाह अब्बास सफवी के ज़माने में एक कमांडर थे जिनका नाम कुल्ली खान था, उनके थ्रू एक आर्मी भेजी गई पुर्तगाल से मुकाबला करने के लिए।
2: یک فردی به نام امام قلی خان یک لشکری رو میاره در جنوب ایران به کمک و همکاری مردم بومی جنوب ایران، این قلعه رو پس میگیرن از پرتغالی ها و پرتغالی ها رو از این جزیره و جنوب ایران بیرون میکنن و جنوب رو از استعمار نجات میدن.
0: کہیں کہ یہاں کے جو لوکل لوگ تھے جو یہاں رہتے ہیں ان کے ذریعے سے یہ جنگ جیتی گئی اور یہ قلعے کو آزاد کیا گیا، یہ فورٹ کو آزاد کیا گیا۔ یہاں پر لوکل رہنے والے ہرمز کے لوگ جو ہیں ان لوگوں نے بھی ایک کرٹیکل رول پلے کیا تھا، اس کمانڈر کو انہوں نے ہیلپ کیا تھا۔ اس کے بعد پرتگالیوں کو پورے ایران سے باہر جانا پڑا۔
2: با توجه به اطلاعاتی که حالا ما داریم، الحمدلله ایران حکومت و حاکمیت تنگه هرمز رو به دست گرفته و از این به بعد هم به دست خواهد گرفت، و اگر آمریکا و اسرائیل اشتباهی از آنها سر بزند، قطعا آبهای تنگه هرمز توسط مردم هرمز گورستان نیروهای نظامی آمریکا و اسرائیل خواهند بود۔
0: کہہ رہے ہیں کہ یہ پورا ہرمز اور تنگے ہرمز جو اسٹریٹ آف ہرمز ہے وہ ایرانیوں کے ہاتھ میں ہے۔ اگر کسی نے غلطی کی امریکہ اور اسرائیل نے، تو ایسی غلطی کبھی وہ دوبارہ کرنے کے لائق نہیں ہوں گے۔ یہ ان کے لیے قبرستان بنا دیا جائے گا اور ان کو ایسا سبق سکھایا جائے گا ہرمز کے لوگوں کے ذریعے کہ کبھی زندگی میں یہ دوبارہ کوشش نہیں کریں گے کہ اس قسم کی بے وقوفی کریں۔ تمام لوگوں کی طرف سے ہرمز، انشاءاللہ آپ آئیے، بہت خوبصورت ہے ہرمز، اور ہرمز کے اندر الگ الگ چیزیں ہیں۔ میں کچھ ہی چیز آپ کو دکھا پایا، انشاءاللہ آپ کے ساتھ اور بھی چیزیں شیئر کرتا رہوں گا۔ تب تک کے لیے،
1: بہت لوگوں کے لیے اسٹریٹ آف ہرمز میپ پر صرف ایک نام ہے، لیکن یہاں ہر چیز اس پانی سے جڑی ہوئی ہے۔ زندگی، کام، خوف، اختیار اور دنیا کی نظر، ہر شپ جو اس راستے سے گزرتی ہے جانتی ہے کہ وہ دنیا کے سب سے اہم مقام کے پاس سے گزر رہی ہے، اور خلیج فارس سالوں سے اس اہمیت کے ساتھ جی رہا ہے۔ شاید اسی لیے یہاں کے لوگ باقی دنیا سے پہلے کرائسس کی بو سونگھ لیتے ہیں۔ انہوں نے سیکھ لیا ہے کہ اس پانی کے کنارے جہاں ٹینشنز بہت ہیں، ان ٹینشنز کے درمیان کیسے زندگی جی جاتی ہے۔

0: कभी कभी सब कुछ एक जुमले से शुरू होता है, एक ट्वीट, चंद अल्फाज, और अचानक दुनिया जंग का अंदाजा लगाने लगती है। स्क्रीन के ऊपर खबरें कुछ और हो रही होती हैं, लोग तहलील कर रहे होते हैं, एनालिसिस कर रहे होते हैं और इंतजार कर रहे होते हैं कि जंग शुरू होने वाली है, लेकिन हकीकत मॉनिटर्स में नहीं होती। कहानी को समझने के लिए हमें उस जगह जाना होता है। हम जुनूब गए, बंदर अब्बास गए, ताकि अपनी आंखों से देखें कि वहाँ का क्या मंजर है। हम एक शहर देखने आए थे जिसके बारे में सब बात कर रहे थे, ऐसा शहर जो हमेशा खबरों में था, जिसके लिए लोग धमकियां दे रहे थे, स्ट्रेट की बात कर रहे थे, लेकिन बंदर अब्बास उन तसव्वुर की तस्वीरों जैसा नहीं था, बिल्कुल अलग था। यहाँ लोग काम पर जा रहे थे, बाजार भरे हुए थे, मोटरसाइकिल और हॉर्न्स की आवाज़ खबरों से ज़्यादा बुलंद थी और ज़िंदगी बगैर रुके चल रही थी। ऐसा लग रहा था कि बंदर अब्बास के लोगों ने सालों में ये सीख लिया है कि क्राइसिस के साए में भी नॉर्मल ज़िंदगी कैसे चल सकती है। सब इख्तिलाफ की बात कर रहे थे, जंग के बारे में, सरहद के बारे में, नए झगड़े और नए तनाजात के बारे में, लेकिन यहाँ कुछ और ही नज़र आ रहा था। लोग एक दूसरे के साथ कुछ और ही तरीके से रहते हैं। यहाँ शिया और सुन्नी सियासी एनालिसिस का मौजू नहीं है, बल्कि एक दूसरे के पड़ोसी हैं, दोस्त हैं, ख़ानदान हैं। वहदत और यूनिटी यहाँ पर सिर्फ एक बैनर पर लिखा हुआ नारा नहीं था, यहाँ उन लोगों की रोज़मर्रा ज़िंदगी का हिस्सा था, जिन्होंने सालों से समंदर के किनारे मुश्किलात के साथ एक दूसरे के साथ रहना सीख लिया।
1: شهدایی داریم که بخاطر 8 سال جنگ تحمیلی جان دادن و برای یکی از کشور خودشون رفتن دفاع کردن.
2: هم لوگ چاہے شیعہ ہوں چاہے سنی ہوں جو بھی ہم لوگ ہوں ہم سب لوگ مل کے ایران کے ذرے ذرے کے لیے ہمارے دلوں میں محبت ہے اور ہم لوگ چاہے خوشی ہو چاہے غم ہو ہم لوگ ہمیشہ چاہے شیعہ ہوں چاہے سنی ہوں ہمیشہ ساتھ میں رہتے ہیں اور یہ بھی کہہ رہے ہیں کہ شاید آپ جانتے ہوں گے کہ جس طریقے سے جب عراق نے حملہ کیا تھا اور جنگ ہوئی تھی اس کے اندر زاہدان سے جنوب سے بندر عباس سے ہر جگہ سے ایران میں اہل سنت کے کئی شہید تھے جنہوں نے یہ جنگ میں دفاع کیا اور اپنے وطن کے لیے اپنی جان دی اور ہم لوگ آمادہ ہیں اسی طریقے سے اپنے وطن کے دفاع کو کہ ابھی پچھلے ہی ہفتے میں جیسا خوشی اور غم میں ہم ساتھ میں رہتے ہیں تو یہیں پر ایک تشییع جنازہ ہوا تھا تدفین کا تھا تو وہاں پر جو خانم تھی وہ ان کی شادی اہل سنت کے یہاں ہوئی تھی جن کے یہاں فوت ہوا تھا جو اس دنیا سے گزرے تھے تو کہہ رہے ہیں اسی طریقے سے ایک حجی اس میں حجی اللہ چی مفتی
1: خواجہ احمد علی زادہ شیخ احمد
2: شیخ احمد علی زادہ صاحب جو ہیں انہوں نے بھی اسی طریقے سے کوشش کی کہ ہمیشہ یہاں پر وحدت اور مسلم یونٹی اور آپس میں ایک دوسرے کے دل جڑے رہیں اس کے لیے کوشش کرتے رہیں
0: پرشین گلف کی سرحدیں ہمیشہ اتنی واضح اور سخت نہیں تھیں یہاں کی ہوا یہاں کا کلچر لوگوں کو اپنے ساتھ سمیٹے ہوئے تھا سمندر لوگوں کو ایک دوسرے کے قریب لے آیا تھا اور بندرگاہ سالوں تک مختلف دنیا کے لوگوں کو ایک جگہ جمع کر رہا تھا یہاں بندر عباس کے دل میں ہندو مندر صرف ایک پرانی عمارت نہیں یہ اس شہر کی ایک نشانی ہے جس نے یہ سیکھ لیا ہے کہ لوگ مختلف بھی ہوں تو کیسے ساتھ میں پیار محبت سے رہ سکتے ہیں مسجد سے لے کے مندر تک مجلس سے لے کے بازار تک ایسا لگ رہا تھا جیسے پرشین گلف یہ سکھا رہا ہے کہ ایک دوسرے کے ساتھ کیسے مل کے رہا جائے نہ کہ لڑ کے رہا جائے
3: ہم لوگ اس وقت بندر عباس میں ہیں اور ہم لوگ یہاں پر ایک مندر ہے وشنو ٹیمپل کے نام سے 1800